Yo ho, Kips 98.3 FM. Tapai Sangako Sahayatra.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
2: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
3: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
2: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
1: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
5: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
6: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: Life-Changing Quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।
1: Keeps FM 98.3 megahertz. RJ wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 megahertz.
3: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यू कैन डांस,
6: यू कैन सिंग, ऑल यू गॉट टू डू इज
7: जस्ट ट्यून इन
8: Keeps FM 98.3 megahertz, your companion, the radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: The Vine Sundarunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: केही नौलो
2: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियो मा रोचक, रेडियो मा रोचक.

हेलो नमस्कार सुस्वागतम कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक रेडियोमा रोचक तपाईँ कार्यक्रम सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन्ड म निचल आउने गर्दछु रेडियोमा रोचक लिएर तपाईँले वर्ल्ड वाइड हाम्रो सुन्न सक्नुहुन्छ किप्स एफएम .com.bat त्यस्तै हाम्रो पात्र ट्युनिङ एप्सलाई एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सकिन्छ किप्स एफएम .com.bat पनि किप्स एफएम 98.3 मजाले सुन्न सकिन्छ वर्ल्ड वाइड कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ आश्चर्य लाग्दो प्रसङ्गहरू त्यस्तै इतिहासका रोचक रमाइला कथा तथा प्रसङ्गहरूको बारेमा हामी चर्चा गर्छौँ अचम्मको घटनाको बारेमा पनि तपाईँलाई हामी जानकारी दिने गर्दछौँ आउनुहोस् कार्यक्रमलाई सुरु गर्छौँ पहिलो साङ्गीतिक कोसेलीबाट जुन चाहिँ रहेको छ लक्ष्मी पूजा मुभीबाट र गीत भनिरहेको छ फुर फुर पुतली

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मा। कार्यक्रम रेडियोमा रोचकमा हामी एउटा युवकको बारेमा कुरा गर्नेछौँ जसले बनाए पेटलाई नै खुत्रुके, पेटभित्र भेटिए 72 वटा सिक्का। हजुर, के रहेछ त यो जानकारी विस्तारमा? के कुनै मानिसले आफ्नो पेटलाई खुत्रुके बनाउन सक्छ? यस्तै घटना भएको छ भारतमा। भारतमा एकजना व्यक्तिको पेटबाट 72 वटा सिक्का फेला परेपछि यस्तो रहस्य उद्घाटन भएको छ। भारतको महाराष्ट्र स्थित पालघर जिल्लामा एकजना व्यक्तिको पेट सहनै नसक्ने गरी दुख्यो। त्यसपछि उनी पेटको उपचार गर्न भनी अस्पताल गए। अस्पतालमा गएर डाक्टरहरूले उनको पेटको एक्सरे गरी जाँच गर्दा पेटभित्र असामान्य रूपमा धातुजन्य पदार्थहरू रहेको पत्ता लगाए। त्यसपछि उनको पेटको शल्यक्रिया गरी भित्रको त्यो कडा पदार्थ निकालियो। जब डाक्टरहरूले पेटभित्र रहेका कडा पदार्थहरू बाहिर निकाले तब उनीहरू अचम्ममा परे। ती व्यक्तिको पेटभित्रबाट 72 वटा सिक्का निकालिएको थियो। कृष्ण सोमलया साम्बर नामक 50 वर्षका ती व्यक्ति दुर्लभ रोग मेटलोफगियाबाट पीडित छन्। यो रोग लागेका मानिसहरूमा धातुजन्य पदार्थ खाने बानी हुन्छ। यो एक प्रकारको मानसिक असन्तुलनको अवस्था हो। सोही कारण कृष्णले लामो समयदेखि सिक्का निल्ने गरेका थिए, जसका कारण उनको पेटभित्र 72 वटा सिक्का जम्मा भएछन्। पछिल्लो 20 वर्षदेखि उनी यो रोगबाट पीडित रहेको बताइएको छ। यस क्रममा उनले सुन, चाँदी तथा फलामका धेरै चिजहरू खाइसकेका छन्। ससाना टुक्राहरू दिशासँगै बाहिर निस्केपछि ठूला सिक्काहरू उनको पेटभित्रै अड्किए। पेटमा ठूलो मात्रामा सिक्का जम्मा भएपछि उनलाई असह्य पीडा हुन थाल्यो र अन्तत डाक्टरकोमा उपचारका लागि पुगे। डाक्टरहरूले झन्डै 4 घण्टाको शल्यक्रियाबाट उनको पेटमा रहेका 72 वटा सिक्का निकाल्न सफल

हजुर श्रोता मित्र, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियोमा रोचक। रेडियोमा रोचकमा अब हामी चर्चा गर्छौँ यस्तो ग्रहको बारेमा जहाँ 7 घण्टाको 1 वर्ष हुन्छ। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमै। पृथ्वीमा 1 वर्षमा 365 दिन अर्थात् 8760 घण्टा हुन्छ। केही वर्ष अगाडि एक खगोलीय दूरबीन केप्लर टेलिस्कोपले एउटा यस्तो ग्रह पत्ता लगाएको थियो जसमा 7 घण्टामै 1 वर्ष सकिन्छ। यो ग्रहमा समय यति छिटो बितिरहेको हुन्छ कि पृथ्वीमा 1 वर्ष हुँदा त्यहाँ 1251 वर्ष बितिसकेको हुन्छ। यो ग्रहलाई अन्तरिक्षको सबैभन्दा तीव्र गतिको ग्रह भनिन्छ। यो ग्रहले 6.7 घण्टामा सूर्यलाई परिक्रमा गर्दछ। यो ग्रहको नाम एपिक 2463934B राखिएको छ। यसको अर्को नाम C123474 हो। यो नयाँ ग्रह पृथ्वीको नजिक रहेको र पृथ्वीभन्दा झन्डै 5 गुणा ठुलो आकारको रहेको बताइएको छ। यो ग्रहमा 70% फलाम रहेको सम्भावना छ। उच्च विकिरणका कारण यो ग्रह मानव बसोबासका लागि योग्य छैन। यो ग्रहमा झन्डै 7 घण्टाको 1 वर्ष हुने भएपछि 1 दिन चाहिँ ठ्याक्कै कतिसम्मको हुन्छ भन्ने चाहिँ गणना गरिएको छैन। हाल वैज्ञानिकहरूले यसमाथि थप अनुसन्धान गरिरहेका छन्। यो ग्रह पृथ्वी र चन्द्रमाको दूरीभन्दा झन्डै 3 गुणा मात्र टाढा रहेको बताइन्छ।

0: return.
1: This is Kips 98.3 FM, your companion.
2: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
3: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी
4: बेस्ट रोमांटिक हिंदी सॉन्ग रोमांटिक हिंदी सॉन्ग
5: दिल दिया गल्ला करांगे नाल नाल
4: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 पीएम ट्यूसडे 6 पीएम
6: पहला नशा पहला खुमार
4: स्टेशन गिव्स एफएम 98.3 मेगाहर्ट्ज
6: नया प्यार है नया इंतजार
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर
7: एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयर एभर यु आर.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भञ्जाङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
6: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड. किप्स मोस्ट वान्टेड
7: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
8: पुरै 1 घण्टा 3 मुभीज का सुपरहिट गीतहरु
9: 3 इन 1
10: Every Saturday 9 a.m. and Thursday 6 p.m.
11: Kids 98.3 FM. Your companion.
12: Kehi naulo
13: rochak
12: ani achamma lagne tathyaharu.
14: Kids 98.3 FM ma yo ho karyakram radio ma rochak.

वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा. रेडियोमा रोचकमा म निचल छु तपाईँको साथमा. रेडियोमा रोचकमा तपाईँले नेपाली पप, नेपाली आधुनिक गीतहरू, त्यस्तै नेपाली फिल्मी सङ्ग्सहरूको मजा लिन सक्नुहुन्छ. कार्यक्रम रेडियोमा रोचकलाई तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ. kipsfm.com हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि सुन्न सकिन्छ. कार्यक्रममा तपाईँले दुनियाँभरका आश्चर्य लाग्दा प्रसङ्गहरू, त्यस्तै अचम्मका घटनाहरूको बारेमा जानकारी पाउन सक्नुहुन्छ. इतिहासका रोचक रमाइला कथा तथा तथ्यहरूको बारे पनि हामी जानकारी दिने गर्दछौँ. र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट, जुन चाहिँ रहेको छ तालमुनि भेटिएको 3000 वर्ष पुरानो महल. हजुर, पुरा जानकारी कार्यक्रम रेडियोमा रोचकमा. केही वर्ष अगाडि टर्कीको सबैभन्दा ठुलो तालको पिँडमा झन्डै 3000 वर्ष पुरानो मानिएको फलाम युगको एक पुरातात्विक महल फेला परेको थियो. टर्कीको सुदूर पूर्वमा रहेको लेकभान नामक प्राकृतिक तालमा पुरातत्वविदहरूले फलामे युगको मानिएको महल फेला पारेका थिए. स्थानीय बासिन्दाहरूले 100 वर्षदेखि उक्त तालमुनि घरहरूको भग्नावशेष रहेको बताउँदै आएका थिए. सोही आधारमा शोधकर्ताहरूले उक्त तालमा गोताखोरहरूको सहयोगमा अनुसन्धान गरिएको थियो. तालको पिँडमा झन्डै 1 किलोमिटर स्मारकको क्षेत्रफल फैलिएको र प्रष्ट देखिएको पर्खाल 10 देखि 13 फिटसम्म अग्लो रहेको शोधकर्ताहरूको भनाइ छ. शोधकर्ताहरूले उक्त स्मारक 3000 वर्ष पुरानो युरार्सियन कालको भएको अनुमान गरिएको थियो. फलामे युगको रूपमा रहेको युरार्सियन कालमा युरार्टू नामक राज्य थियो, जुन अहिलेको टर्की, आर्मेनिया तथा इरानमा फैलिएको थियो. प्राचीन कालमा तालको सतह बढ्दै गएपछि उक्त क्षेत्रमा रहेको सहर डुबेको हुन सक्ने वैज्ञानिकको अनुमान छ. प्राचीन कालमा तालको सतह बढ्दै गएपछि उक्त क्षेत्रमा रहेको सहर डुबेको हुन सक्ने वैज्ञानिकको अनुमान छ. तालको आसपासमा अझै पनि विभिन्न भग्नावशेषहरू देख्न सकिन्छ. पुरातत्वविदहरूले उक्त तालको पिँडमा भेटिएको प्राचीन स्मारक तथा ताल आसपासका क्षेत्रका गहन अनुसन्धान गरिरहेका छन्.

हजुर, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक। अब रेडियोमा रोचकमा चर्चा गरौँ कुकुरको बारेमा। के तपाईँले कहिले सोच्नु भएको छ कुकुरले पिसाब तुर्काउनका लागि किन टायर वा रुखको फेद नै खोज्छ? हामीले प्राय कुकुरले रुखको फेद वा गाडीको टायरमा पिसाब तुर्काएको देखेका छौँ। यो सामान्य कुरा लाग्छ हामीलाई, तर के कहिले यसको कारण जान्ने कोसिस गर्नुभएको छ कि आखिर किन कुकुरले पिसाब गर्नका लागि रुखको फेद वा टायर नै खोज्छ होला? कुकुरलाई चाहे जति ठुलो खुला ठाउँमा छाड्नुहोस्, उसले पिसाब गर्नका लागि कुनै रुखको फेद, गाडीको टायर, कहिलेकाहीँ ढोका, भित्ता वा पिलर नै खोज्दछ। यसको पछाडि एउटा तार्किक कारण रहेछ। वास्तवमा कुकुरले यस्ता चिजमा पिसाब फेर्दछन् जो जमिनबाट केही उचाइमा हुन्छ। कुकुरले आफ्नो नाकको उचाइमा पिसाब फेर्दछ ताकि उसले अन्य कुकुरका लागि आफ्नो गन्ध छाड्न सकोस्। यसबाट उसले अन्य कुकुरलाई आफ्नो इलाकाको जानकारी प्रदान गर्दछ। कुकुरले आफ्नो इलाकाका विभिन्न ठाउँमा रहेका रुखका फेद, गाडीका टायर आदिमा पिसाब फेरेर आफ्नो इलाका तय गरेको हुन्छ। तपाईँले ख्याल गर्नुभएकै होला, कुकुरको नजिक पार्क गरिएको गाडी गुडाउँदा कुकुरले गाडीलाई लकड्दै परसम्म दौडिन्छ। वास्तवमा उसले टायरमा पिसाब फेरेर आफ्नो साथ तय गरेको गाडी गुड्न थालेपछि कुकुर आफ्नो इलाकामा खलल पुग्न गएको अनुभव गरी आफ्नो साथ सिमानाको रक्षाका लागि प्रतिरक्षामा उत्रिएको हो।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचकमा हामी एउटा अध्ययनको बारेमा चर्चा गर्छौँ अहिले, जुन चाहिँ रिसा मानिसहरूको बारेमा रहेको छ। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। भनिन्छ, रिस खा आफू, बुद्धि खा अरू। अर्थात् रिसले आफैले खान्छ भने अरूलाई खानका लागि बुद्धि चाहिन्छ। हामीलाई यो कुराको हेक्का हुँदैन कि हाम्रो दैनिक जीवनका ससाना आनी बानीहरू पनि मृत्युको कारण बन्न सक्छ। अमेरिकी वैज्ञानिकहरूको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरूको मृत्यु छिटो हुने गरेको देखिएको छ। लोवा स्टेट युनिभर्सिटीमा गरिएको अनुसन्धान अनुसार बारम्बार रिसाउने मानिसमा रिस नउठ्ने मानिसको तुलनामा अकाल मृत्युको खतरा डेढ गुणा बढी हुन्छ। रिस गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन हुन्छन्, जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन्। रिसा मानिसको शरीरमा एड्रेनलाइन हार्मोन तीव्र गतिमा बग्छ। तनाव तथा रिसका समयमा यो हार्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ। यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ। धेरै रिस गर्ने मानिसमा निन्द्रा कम लाग्ने तथा मस्तिष्कमा क्षति पुग्ने हुन सक्छ। धेरै रिसा मानिसमा टाउको दुख्ने समस्या हुन्छ, किनकि रिसले शरीरमा स्ट्रेस हार्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हार्मोनको उत्सर्जन पनि बढ्छ। बढी रिसा मानिसमा फोक्सोको समस्या पनि बढी हुने अनुसन्धानले देखाएको छ।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
4: बाबु पानीको बिल तिरिदे ल
5: ल तिरिदे
6: बाबु बत्तीको बिल तिरिदे आज
5: ल ल तिरिदे
4: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
5: ल त्यो पनि तिरिदे
4: तर सबै कुरा यति छिटै कसरी तिरिस
5: किनकि मसँग हाम्रो पात्र छ
6: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
5: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: Keeps FM 98.3 megahertz RJ wanted
14: Do you have the voice, energy and passion to entertain people every day?
13: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
14: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
13: Be the next big voice on Keeps FM 98.3 megahertz.
15: Are you ready to turn up the volume and rock out like never before?
16: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
15: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
16: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
15: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
16: Radio station Keeps FM 98.3 megahertz.
17: Wake me up when September ends.
18: केही नौलो
19: रोचक
18: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
19: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
20: तपाईँ सुन्दै हुनुहुन्छ
21: के
20: E-E-P-S
22: Kips 98.3 FM Your Companion
18: Kehi Naulo
19: Rochak
18: Ani Achamma Lagne Tathya Haru किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
0: हजुर, वेलकम ब्याक आफ्टर लास्ट कमर्सियल ब्रेक। तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा, रेडियोमा रोचकमा म निश्चल छु तपाईँको साथमा। रेडियोमा रोचकमा तपाईँले दुनियाँका आश्चर्य लाग्दा प्रसङ्गहरू सुन्न सक्नुहुन्छ, इतिहासका रोचक रमाइला कथा तथा तथ्यहरू तपाईँले पाउन सक्नुहुन्छ, अचम्मको घटनाको बारेमा पनि हामी कार्यक्रम रेडियोमा रोचकमा चर्चा गर्ने गर्दछौँ। आउनुहोस् कार्यक्रम रेडियोमा रोचकलाई अगाडि बढाउँ अर्को एउटा रोचक प्रसङ्गबाट, जुन चाहिँ भाग्यमानी युवकको बारेमा रहेको छ, जसले अनौठो नामका कारण पुलिसमा जागिर पाए। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। नाममा पनि केही खास हुँदो रहेछ। इन्डोनेसियामा भएको एउटा घटनाले चाहिँ यसको पुष्टि गरेको छ। त्यहाँ एकजना युवकलाई उसको अनौठो नामका कारण नै पुलिससँग काम गर्ने मौका मिलेको थियो। ती युवकको नाम पोलिसी हो। इन्डोनेसियाको पुलिसलाई पनि पोलिसी नै भनिन्छ। एकपटक स्थानीय पुलिसले उक्त युवकलाई लाइसेन्स बिना गाडी चलाइरहेको अवस्थामा समात्यो। जब उसलाई जरिवाना रसिद काट्नका लागि नाम सोधियो त ती युवकले आफ्नो नाम पोलिसी भएको बताए। नाम सुन्दा नै पुलिस अधिकारी छक्क परे। त्यसपछि उसलाई पुलिस चौकी लगियो। चौकीमा पुलिसको केरकारका क्रममा ती युवकले आफू आफ्नो घरमा कमाउने एक्लो सदस्य रहेको र आफ्नो परिवार गरिब रहेको बताए। पुलिससँग नाम मिल्ने त्यो युवक निकै इमान्दार हुनुको साथै जागिरको खाँचो पनि रहेको हुँदा उसलाई स्थानीय पुलिस चौकीमा जागिर दिने निधोमा पुलिस अधिकारीहरू पुगे। मानिसहरूको ड्राइभिङ लाइसेन्स परीक्षाका क्रममा पुलिसलाई सहयोग गर्ने जागिर पोलिसीले पाएका छन्। आफूले यसअघि कहिले पनि अफिसमा काम गरेको अनुभव नभएको हुँदा आफू नयाँ काममा निकै नर्भस हुने गरेको पोलिसी बताउँछन्। जे होस्, आखिर भाग्य भएपछि तालुमा आलु फल्छ भनेको यही रहेछ। पुलिसले समातेर लगेको मान्छेले जरिवानाको रसिद पाउनुको साटो जागिरको प्रमाणपत्र पाए, त्यो पनि नामकै कारण।

हजुर श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक। रेडियोमा रोचकमा अर्को एउटा रोचक प्रसङ्ग जुन चाहिँ रहेको छ, आखिर भाकुरो मर्दा किन रोए दुनियाँभरका मान्छेहरू। हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा है त। यहाँ मान्छेको मरण त मुसासरी छ भने कुनै भाकुरो मर्दा दुःख मनाउनु पर्ने फुर्सद कसलाई होला? तर सधैँ त्यस्तो कहाँ हुँदो रहेछ र? एउटा बाख्रो मर्दाखेरि दुनियाँका लाखौँ मान्छेहरूलाई रुवाएको थियो यो बाख्रोले। हो, अस्ट्रेलियाको गेरी नामको बाख्रो मरेपछि इन्टरनेटमा रहेका उसका लाखौँ फलोअर्सले दुःख मनाएका थिए। गेरी कुनै मामुली बाख्रो थिएन, सोसियल मिडिया स्टार नै थियो। ट्युमरका कारण मरेका गेरीका सोसियल मिडियामा 17 लाख फलोअर्स थिए। गेरी मरेको खबर उसका मालिक जेम्स डिजार्नर्सले सोसियल मिडिया मार्फत नै दिए। गेरी सन 2013 तब चर्चामा आएको थियो जब उसले सिडनी म्युजियम बाहिर फुलेको फुल खाइदियो र ऊमाथि झन्डै 45,000 रुपियाँ बराबरको जरिवाना लगाइयो। तर अदालतमा पुगेको यस मुद्दा गेरीले जित्यो र त्यसपछि ऊ एउटा यात्रा कमेडीमा सहभागी भएर चर्चा कमायो। गेरी सोसियल मिडियामा यति प्रिय थियो कि उसका कैयौँ फ्यानहरूले आफ्नो जिउमा उसको आकृतिको ट्याटु बनाएका थिए। गेरीको मृत्युपछि जब खबर सोसियल मिडियामा आयो तब 30,000 मानिसले त कमेन्ट गरेरै शोक व्यक्त गरे। उसका 17 लाख फलोअर्स उसको मृत्युबाट आहत भएका थिए।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचक सुन्दै हुनुहुन्छ। रेडियोमा रोचक किप्स एफएम 98.3 MHz यो कम्पेरिनमा आउने गर्दछ र किप्स एफएम 98.3 तपाईँले वर्ल्ड वाइड किप्स एफएम .com हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्स प्रयोग गरेर सुन्न सक्नुहुन्छ। र आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला facebook.com/KIPSFM र किप्स एफएम 98.3 MHz सुनेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यस्तै रोचक जानकारीहरूको साथमा आउने बाचाको साथमा आजको लागि म निजल पनि बिदा भए। नमस्कार, टेक केयर, बाबा। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 MHz।

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, yaw tuma, timro manko nazikai. Farki farki, basuma, timro garko nazikai.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-1812-3534
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन नाना मान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: History of Rock.
14: Here I am. Rock you like a hurricane.
15: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
16: Ek phool jare re kebo. Ek phool jare re kebo.
17: Nepali Super Hits. Rato

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: सत्तरी को दशक देखि आज सम्म का हिट गीतहरू हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास Sunday 7 a.m. Monday 8 p.m. and Tuesday 3 p.m.
2: Station Keeps FM 98.3 megahertz.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ Hits 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Hits FM 98.3
3: सुजल अप्पा नमस्कार Hits 98.3 FM
4: यो हो Hits 98.3 FM तपाई सँगको सहयात्रा
5: Mix Max at 98.3

0: Chips 98.3 FM. Your companion.
1: We are the sounds of the streets.

0: آخری قدم.
1: Life changing quotes. कसैलाई हराउनु सजिलो हुन्छ तर कसैलाई जित्नु त्यो धेरै गाह्रो हुन्छ. यो भनाइ हो एपीजे अब्दुल कलामको.
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10. Weekly 10.
3: Time Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
2: on KIPS 98.3 FM.
4: KIPS 98.3 FM मा गजल सन

0: this week's number 7.
1: Song
2: This and That.
1: Artist
2: Stray Kids.

0: in Clearfield.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 AM, Monday 8 PM, and Tuesday 3 PM.
2: Station Keeps FM 98.3 MHz. स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
3: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
6: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
8: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ.

0: Gips FM 98.3 MHz Dottunen
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: Keeps FM 98.3 megahertz. RJ wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.geeksfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 megahertz.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98012-3544

0: free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: द विकली काउन्टडाउन शो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर Tune into Weekly 10.
5: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
4: on Kips 98.3 FM.
6: Kips FM 98.3 MHz. Your companion.
7: On Keeps FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
8: Song
9: Phoenix
8: Artist
9: Marshmallow Portugal the Man

0: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: KIPS FM 98.3 MHz. RJ Wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
13: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
13: Be the next big voice on Keeps FM 98.3 MHz.
14: Kyunki tum hi ho, ab tum hi ho.
15: Best romantic Hindi song.
16: Best romantic Hindi song.
17: Dil diyan galla karange naal naal.
15: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
18: Pehla nasha, pehla khuma.
15: Station KIPS FM 98.3 MHz.
18: Naya pyar hai, naya intezaar.
19: Keep 98.3 FM.
20: Are you ready for the big O?
16: This is In Box.

0: Yo ho, Kips 98.3 FM. Tapai Sangako Sahayatra.
1: सत्तरी को दशक देखि आज सम्म का हिट गीतहरु हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास Sunday 7 a.m. Monday 8 p.m. and Tuesday 3 p.m.
2: Station Kips FM 98.3 megahertz.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Luga logo. गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
6: के भो बोला दाई के गुनगुनाइरहेको
5: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Raja Motiwa Motina Ewa Ni Pushi Changu Tukhe
1: नेपाल भाषा या न्याय पुसे चौमी त
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: एन्जॉय द कवर वर्जन ऑफ योर फेवरेट सॉन्ग्स Mania at 98.3. Cover Mania at 98.3.
9: Every Monday 5 p.m. and Friday 8 p.m.
10: This is Kips 98.3 FM, your companion.
11: Are you ready for the big O?
12: This is Inbox.

Are you ready for the big O? This is Inbox. Yeah!

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: हो गिव्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: पुरै एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरू
2: थ्री इन वन
1: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
3: 70 को दशक देखि आज सम्म का हिट गीतहरू हरेक धुन सँग जोडिएको समयको कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास संडे 7 AM मंडे 8 PM एंड ट्यूजडे 3 PM
4: स्टेशन कीप्स FM 98.3 MHz कीप्स FM 98.3 MHz RJ wanted.
5: Do you have the voice, energy, and passion to entertain people every day?
4: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
5: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
4: Be the next big voice on Keeps FM 98.3 MHz.
6: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि
15: थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888
16: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
16: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
16: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
19: भञ्ज्याङ चौतारी
18: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz. Your companion. Just tune in.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास Sunday 7 AM, Monday 8 PM and Tuesday 3 PM.
2: Station Kips FM 98.3 MHz. Kips FM 98.3 MHz. RJ Wanted.
3: Do you have the voice, energy, and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
3: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
2: Be the next big voice on Kips FM 98.3 MHz.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: पुरै एक घंटा तीनवटा मुभीज का सुपरहिट गीतहरू
14: 3 in 1
15: Every Saturday 9 AM and Thursday 6 PM
16: The weekly countdown show of top 10 English numbers with exclusive segments Classic Choice, Info House, Fresh Hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
17: Time, Sunday 7 PM, Monday 9 AM, and Thursday 2 PM.
16: On Kips 98.3 FM.
18: Yoho Kips FM 98.3 MHz.
19: Kips 98.3 FM को Bollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Life-Changing Quotes。हाम्रो सबैभन्दा ठूलो कमजोरी हार मान्नु हो। सफल हुने सबैभन्दा निश्चित तरिका भनेको फेरि एकपटक प्रयास गर्नु हो। यो भनाइ हो थोमस एडिसनको।
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.tipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 megahertz. Never miss

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले मध्याह्नको 12 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Chemical X.
4: On Keeps 98.3.
6: Bomb at 98.3.
5: Chemical X.
4: Enjoy.
5: X.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा। कार्यक्रम सॉन्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। Sunday 7 AM, Monday 8 PM, and Tuesday 3 PM.
6: Station Keeps FM 98.3 megahertz.
7: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ Keeps 98.3 FM।
8: हजुर नमस्ते अनि स्वागत छ, यो Keeps FM 98.3।
9: नमस्कार Keeps 98.3 FM।
10: तपाईसँगको सहयात्रा।

0: Peeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: सत्तरी को दशक देखि आज सम्म का हिट गीत हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
2: Station Keeps FM 98.3 MHz.
3: Swasth Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha.
4: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
7: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
8: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. Just tune in, रेडियो नयाँ जेनेरेसनको.
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: टिप्स 98.3 एफएम मा गजल संसार.
14: मुझसे मिलने शमा जलाकर आज महल में आज
13: गजल संसार.
14: गम का खजाना तेरा भी है मेरा भी.
6: हर एक शनिवार बिल्की 10 बजे
15: Kips 98.3 FM, your companion.
16: Chemical X.
17: On Kips 98.3.
18: Fog at 98.3.
16: Chemical X.
17: Enjoy.
16: X.

0: life-changing quotes. दुःखको भुलभुलैयाबाट बाहिर जाने एउटा मात्र सही तरिका क्षमा गर्नु हो। यो भनाई हो जॉन ग्रीन को।
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स Kips FM 98.3 MHz मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीत को जादू तपाईंकी रेडियो किप्स एफएम मा
2: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
8: जस्ट ट्यून इन
9: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
10: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio, naya generation ko.
11: Kips FM 98.3 MHz, RJ Wanted.
12: Do you have the voice, energy, and passion to entertain people every day?
11: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
12: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
11: Be the next big voice on Kips FM 98.3 MHz.
1: 70 को दशक देखि आज सम्म का हिट गीतहरु हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम Songs Timeline जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास
13: Sunday, 7 a.m. Monday, 8 p.m. And Tuesday, 3 p.m.
11: Station Kips FM 98.3 MHz.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: किप्स 98.3 FM मा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका लोक

0: हो
1: KIPS 98.3 FM तपाईं सँगको सहयात्रा
2: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स KIPS FM 98.3 MHz आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो KIPS FM मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: बाबु पानीको बिल तिरिदे
10: ल तिरिदे
11: बाबु बत्तीको बिल तिर्दे आज
10: ल ल तिरिदे
9: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिर्दे
9: तर सबै कुरा यति छिटै कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
10: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: प्रेसकुसात अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: 70 को दशक देखि आजसम्म का हिट गीतहरु हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। Sunday 7 AM, Monday 8 PM, and Tuesday 3 PM.
3: Station Keeps FM 98.3 MHz.

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Kips FM 98.3 MHz, RJ Wanted.
2: Do you have the voice, energy and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Kips FM 98.3 MHz.
3: स्वस्थ जीवन सुखी जीवन
4: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709399 98511709 09

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes。शिक्षा सबैभन्दा सशक्त हतियार हो, जसले संसारलाई परिवर्तन गर्न सकिन्छ। यो भनाई हो नेल्सन मण्डेलाको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in Radio Naya Generation Co.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-3888 98.3888।
10: Keeps FM 98.3 megahertz. RJ wanted.
11: Do you have the voice, energy, and passion to entertain people every day?
10: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
11: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
10: Be the next big voice on Keeps FM 98.3 megahertz.
7: 70 को दशक देखि आज सम्म का हिट गीतहरु, हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
10: Station Keeps FM 98.3 megahertz.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one.
0: From the movie Khalnayak.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
9: Station KIPS FM 98.3 MHz.
10: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम चौतारी। प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र KIPS FM 98.3 MHz-मा।
11: This is KIPS 98.3 FM, your companion.
12: Three in one. From the movie, John Tere Naam.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Keeps FM 98.3 megahertz. RJ Wanted.
0: Do you have the voice, energy, and passion to entertain people every day?
5: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
0: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
5: Be the next big voice on Keeps FM 98.3 megahertz.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
8: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
9: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
10: किप्स 98.3 एफएम
11: Three in one.
12: From the movie, Sarfaroz.

0: 하셔야 내부세 좋습니다.
1: 수태야 사리 천이시 사드 버지에다가 스테이션 KIPS FM 98.3 MHz.

0: FM 98.2 MHz. जातुनें
1: क्योंकि तुम ही हो, अब तुम ही हो जिंदगी.
2: Best romantic Hindi song.
3: Best romantic Hindi song.
2: Best romantic Hindi songs. Every Sunday 9 PM, Tuesday 6 PM.
4: Pehla nasha, pehla khuma.
2: Station Gifts FM 98.3 MHz.
4: Naya pyar hai, naya intezaar.
5: Keeps FM 98.3 megahertz. RJ wanted.
6: Do you have the voice, energy, and passion to entertain people every day?
5: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
6: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
5: Be the next big voice on Keeps FM 98.3 MHz.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
8: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
7: किन ए एसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तै रहेछ.
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
10: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ. उफ,
11: के भयो बोलादै, के गुनगुनाइरहेको?
10: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
11: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु.
10: यति सजिलै?
11: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.
12: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
16: एक फूल झरे रे के भो, एक फूल झरे रे के भो.
17: नेपाली सुपर हिट्स.

0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints
2: printers don't come better these days for your office backup mercantile office systems darbar marg
3: teri jhap jhap batti gaera hairani bhayo
4: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
13: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
14: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम Songs Timeline जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास
15: Sunday 7 a.m. Monday 8 p.m. and Tuesday 3 p.m.
16: Station Keeps FM 98.3 MHz.
17: Yo ho, Keeps 98.3 FM. Tapai sangako sahayatra.
0: History of Van Halen. History of Van Halen.
2: Narrated by Nijal.

0: life-changing quotes. एक दिन नराम्रो भयो भन्दैमा जिन्दगी भरि नै नराम्रो हुन्छ भन्ने पनि छैन.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
0: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my WorldLink and always stay connected wherever you are.
1: Keeps FM 98.3 megahertz. RJ wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 megahertz.
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Touch me, touch me, touch me.
6: Stop! Rewind. Rewind. Bollywood.

0: Don't change the station. We'll be right back. You are listening to GIPS FM 98.3 MHz, your companion. Just tune in.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
2: Station Keeps FM 98.3 MHz.
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station GIPS FM 98.3 MHz.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
5: साथै अनुभवी चिकित्सक.

0: र अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
1: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
0: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: हलिसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888, 98-12-35-888।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
13: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
15: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
16: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। Keeps FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
17: यो हो Keeps FM 98.3 मेगाहर्ज।
18: Rewind. Rewind. Bollywood.

0: This is Hits 98.3 FM, your companion.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा. कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
2: Station Keeps FM 98.3 megahertz.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Keeps FM 98.3 megahertz. RJ wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 megahertz.
5: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
6: The radio station that keeps you cool, alive, and entertained. Keeps FM 98.3 megahertz, your companion.
7: Touch me. Stop. Rewind. Rewind. Volume.

0: Life-Changing Quotes. एउटा राम्रो दिमाग र एउटा राम्रो मन संसारको प्रारम्भदेखि नै विजयी जोडी रही आएको छ। यो भनाई हो नेल्सन मण्डेलाको।
1: World's full of tremendous numbers of trends and your busy schedule.

0: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
1: 70 को दशक देखि आज सम्म का हिट गीत हरु हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम Songs Timeline, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 a.m. Monday 8 p.m. and Tuesday 3 p.m.
2: Station KIPS FM 98.3 MHz.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: स्वस्थ जीवन, सुखी जीवन. हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक, सधैं तपाईसँग.
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
7: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
6: खुसीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
9: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
8: किन एएसी लाइट ब्रिक नै?
9: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
8: वाह, मैले खोजेको जस्तो रहेछ.
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
0: द वर्ल्ड्स फुल अफ ट्रेमेन्जियस नम्बर्स अफ ट्रेन्ड्स एन्ड युर बिजी स्केड्युल. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल KIPS FM 98.3 MHz शनिबार बेलुकी 7 बजे, मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
10: केही नौलो,
11: रोचक
10: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा कार्यक्रम रेडियो मा रोचक.
11: हजुर, हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएममा।

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
6: राजा मतिवा मती नयेवा ने पुछे चाङ्गुटु खेले।
0: नेपाल भाषा या न्याय पुसे चौ मेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
0: सत्तरी को दशक देखि आज सम्म का हिट गीतहरू हरेक धुन सँग जोडिएको समयको कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। Sunday, 7 a.m. Monday, 8 p.m. And Tuesday, 3 p.m.
7: Station Keeps FM 98.3 megahertz.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Cheeps FM 98.3 MHz. Your companion.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
2: Station Cheeps FM 98.3 MHz.
3: Cheeps FM 98.3 presents Pop Hour.
4: Mujhe kaise pata na chala ki tu mainu pyaar.
3: Every Friday 12 p.m.

0: 98.3 megahertz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
0: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.geeksfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
0: Be the next big voice on Keeps FM 98.3 megahertz.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानी भयो
3: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
6: Hollywood Times, every day, 11 to 12 p.m.

0: papai, fundão Lucho, Kips 98.3 FM.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM.
2: स्टेशन कीप्स FM 98.3 MHz.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511 70939 98511 70939.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
8: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
7: किन ए एसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
7: वाह, मैले खोजेको जस्तै रहेछ।
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-012-35-444.
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aaja.
13: La, la, tiri de.
12: Dada, internet ko pani last dino hai aaja.
13: La. त्यो पनि तिर्दे।
12: तर सबै कुरा यति छिटै कसरी तिरिस?
13: किनकि मसँग हाम्रो पात्र छ।
14: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
13: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
15: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
17: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
4: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
18: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम Beauty, Health and Lifestyle. KIPS FM 98.3 MHz मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।

0: number four. Movie
1: Alpha.
0: Song
1: Massacre.

0: Number 3.
1: तुमसे जो इश्क होने लगा.
0: Movie
2: धमाल 4.
0: Song
2: सारी.

0: Life-Changing Quotes. मेरो सफलताको कारण यो हो कि न त मैले कहिल्यै बहाना बनाए न त मैले कहिल्यै अरूको बहाना सुने। यो भनाई हो फ्लोरेन्स नाइटिङ्गेलको।
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक सधैं तपाईसँग.
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
1: खुसीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
6: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला.
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: द विकली काउन्टडाउन सो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स, क्लासिक चोइस, इन्फो हाउस, फ्रेश हिट्स एन्ड मेनी मोर. Tune into Weekly 10. Weekly 10.
9: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
8: on KIPS 98.3 FM.
10: KIPS 98.3 FM. Your companion.
11: This is English Non-Stop Hits on KIPS 98.3 FM.

हेलो नमस्कार, स्वागत छ कार्यक्रम सङ्स टाइम लाइनमा। स्टेशन किप्स एफएम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजल उपस्थित भइसकेको छु कार्यक्रम सङ्स टाइम लाइन लिएर तपाईँका प्रिय स्टेशन किप्स एफएम 98.3 मेगाहर्जमा। तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि हाम्रो वेबसाइट kipsfm.com सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो एपबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। त्यसै फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा, आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज। र कार्यक्रम सङ्ग्स टाइमलाइनमा हामी कुनै पनि एउटा टाइमलाइनका बलिउड सङ्ग्सहरू सुन्ने गर्दछौँ र आज भने चाहिँ मैले इयर 1991 गीतहरू लिएर आएको छु। सुपरहिट बलिउड मुभिजका सुपरहिट सङ्ग्सहरू कार्यक्रममा प्ले हुने छन् र आज पनि इयर 1991 टाइमलाइनको सङ्ग हामी प्ले गर्दै जानेछौँ। हजुर श्रोता मित्र, अब भने चाहिँ हामी पहिलो फिल्मको सङ्गतर्फ लाग्न चाहन्छु। 30 अगस्त 1991 रिलिज भएको मुभीको कुरा गरौँ र एकदम हाइएस्ट ग्रोसिङ मुभी पनि रहेको थियो। यो साजन मुभीको नाम थियो र पक्कै पनि धेरै साथीहरूको चाहिँ फेभरेट मुभी पनि हुनुपर्छ। यो साजन मुभी वाज स्टार्ड बाई सञ्जय दत्त, माधुर दीक्षित, सलमान खान, कादर खान एन्ड रिमा लागू र रिलिज डेट थियो 30 अगस्त 1991। द फिल्म वाज अ रिमेक अफ बङ्गाली फिल्म अपन अमर अपन, हजुर रिमेक थियो बङ्गाली फिल्मको अपन अमर अपन भन्ने मुभीको चाहिँ रिमेक थियो यो साजन मुभी। दिस वाज डिरेक्टेड बाई लरेन्स डिसुजा र साजन मुभी चाहिँ हाइएस्ट ग्रोसिङ मुभी थियो र 18 करोड वर्ल्ड वाइड उठाएको थियो यो मुभीले र हाइएस्ट ग्रोसिङ इन्डियन फिल्म अफ 1991 बन्न सफल भएको थियो। र 37 फिल्म फेयर अवार्ड्समा साजन मुभी 11 विधामा नोमिनेटेड भएको थियो, इन्क्लुडिङ बेस्ट फिल्म, बेस्ट डिरेक्टर, बेस्ट एक्टर, बेस्ट एक्ट्रेस। अनि फिल्म फेयर अवार्ड चाहिँ जित्न सफल भएका थिए म्युजिक डिरेक्टर नदिम श्रावणले, अनि बेस्ट मेल प्लेब्याक सिङ्गरमा कुमार सानुले र गीतको बोल थियो मेरा दिल भी कितना पागल है। यस, अहिले भने चाहिँ हामी गीततर्फ लाग्दैछौँ र गीतको बोल रहेको छ मेरा दिल भी कितना पागल है, कुमार सानु अलका याग्निकको आवाजमा। ब्युटिफुल सङ रहेको छ मुभी साजनबाट।

श्रोता मित्र कार्यक्रम सॉन्ग्स टाइम लाइन सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 यो कम्पेनियनमा र म निजल छु तपाईँको साथमा र बलिउडका टाइम लाइन सङ्ग्सहरू तपाईँले इन्जोय गर्न सक्नुहुन्छ र विभिन्न इयरका सङ्ग्सहरू इन्जोय गर्न सक्नुहुन्छ कार्यक्रममा र आज इयर 1991 एडीका सङ्ग्सहरू प्ले गर्दैछु र फिल्महरूका इन्फर्मेसन पनि दिँदैछु र भर्खरै तपाईँले मेरा दिल भी कितना पागल है यो सङ्ग सुनिहाल्नुभयो कुमार सानु अल्का याग्निकको आवाजमा अब भने चाहिँ हामी लाग्दैछौँ अर्को 1991 को सुपरहिट मुभीको सङ्ग तर्फ र मुभी रहेको थियो 1991 रिलिज भएको फर्स्ट फेब्रुअरीमा रिलिज भएको मुभी मुभीको नाम हम रहेको थियो यस हम वाज स्टार्ड बाई अमिताभ बच्चन रजनीकान्त गोविन्दा किमी काक्कर दिपा साई शिल्पा सिरोदकर ड्यानी डेन्जोङपा अनुपम खेर एन्ड कादर खान It's directed by Mukul S. Anand and release date raheko thiyo 1991 1st February music by Lakshmikant Pyarelal र 37 फिल्म फेयर अवार्ड्समा यो फिल्म 7 विधामा नोमिनेटेड भएको थियो र 4 चाहिँ जित्न सफल भएको थियो फिल्म फेयर अवार्ड बेस्ट एक्टर फर अमिताभ बच्चन बेस्ट कोरियोग्राफर फर चिनी प्रकाश फर द सङ जुम्मा चुम्मा दे दे र सेकेन्ड हायेस्ट ग्रोसिङ इन्डियन फिल्म एट द बक्स अफिस हुन सफल भएको थियो र अहिले पनि चाहिँ हामी लाग्दैछौँ जुम्मा चुम्मा दे दे बाई सुदेश भोसले एन्ड कविता कृष्णमूर्ति

0: Toho Kips FM 98.3 MHz.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
2: Station Kips FM 98.3 MHz.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग.
4: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
7: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511, 4910511, 9851170939,
8: 9851170939. इंजीनियर साहब, घर बनाउन खोज्दै छु, कुनै इटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
8: वाह, मैले खोजेको जस्तै रहेछ.
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-12-35-444.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
14: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888, 98-12-35-888.
15: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
16: Babu, पानीको बिल तिरिदे ल.
17: ल तिरिदे.
18: बाबु, बत्तीको बिल तिरिदे आज.
17: ल ल तिरिदे.
16: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
17: ल त्यो पनि तिरिदे.
16: तर सबै कुरा यति छिटै कसरी तिरिस?
17: किनकि मसँग हाम्रो पात्र छ.
18: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
17: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
19: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज ट्युन इन गर्दै हुनुहुन्छ। कार्यक्रमको नाम हो सङ्स टाइमलाइन। सङ्स टाइमलाइनमा म निज्जल छु तपाईँको साथमा र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ। र तपाईँले यस कार्यक्रममा चाहिँ विभिन्न टाइम लाइन्सका सङ्ग्सहरू सुन्न सक्नुहुन्छ। बलिउड सङ्ग्सहरू हामी प्ले गर्ने गर्दछौँ र फिल्मका इन्फर्मेसनहरू इन्ट्रेस्टिङ फ्याक्ट्सहरू पनि हामी चर्चा गर्ने गर्दछौँ। र आज भने चाहिँ यर टाइम लाइन 1991 छौँ अहिले हामी, र अर्को मुभीतर्फ म लाग्न चाहन्छु र मुभीका सङ्ग्सहरू प्ले गर्ने गर्दछौँ, इन्फर्मेसन पनि दिने गर्दछु। र आज भने चाहिँ म 1991 इयरको चाहिँ मुभिजहरूको चर्चा गर्दैछु। 9 अगस्त 1991 रिलिज भएको थियो सौदागर। यस सौदागर मुभी वाज डिरेक्टेड बाई सुभाष खै एन्ड इट स्टार्स दिलीप कुमार एन्ड राजकुमार। र डेब्यू पर्फर्मेन्सहरू थियो यो मुभीमा विवेक मुस्रान र मनिषा कोइराला। यस मनिषा कोइरालाको फर्स्ट मुभी रहेको थियो सौदागर। अनि अमरीश पुरी, अनुपम खेर, मुकेश खन्ना, दलीप ताहिल, गुलशन ग्रोवर, दिना पाठक, दीप्ति नवल अनि जेके श्राफको पनि भूमिका थियो मुभीमा। र 37 फिल्म फेयर अवार्डमा सुभाष घईले जितेका थिए बेस्ट डिरेक्टर अफ सौदागर। र इलु इलु सङ यो मुभीको निकै नै चर्चित गीत रहेको थियो 1991 टाइममा। र कविता कृष्णमूर्ति, उदित नारायण, सुखविन्दर सिंह, मनहर उदासको आवाजमा रहेको गीत थियो इलु इलु। र म्युजिक कम्पोजिसन गरेका थिए लक्ष्मीकान्त प्यारेलाल, म्युजिक डिरेक्टर रहेका थिए यो मुभीको। र लिरिक्स भने यो गीतको रहेका थिए आनन्द बक्सी। अहिले भन्दै सुन्छौँ हामी इलु इलु फ्रम सौदागर।

श्रोता मित्र, कार्यक्रम सङ स्टाइलम्यान हुनुहुन्छ। सङ स्टाइलम्यानमा अब हामी लाग्दैछौ अर्को मुभी तर्फ। 20 दिसम्बर 1991 रिलिज भएको थियो मुभी सडक। यस सडक वाज डिरेक्टेड बाई महेश भट्ट। अनि सडक मुभीमा हामीले देखेका थियौँ स्टार्सहरू सञ्जय दत्त, पूजा भट्ट, दीपक तिजोरी, सदाशिव, अमरा पुरकर, अनि अवतार गिल, निलिमा आजिम अनि सोनी राजदान। म्युजिक डिरेक्टर रहेको थिए मुभीको नदिम श्रवण। अनि सदाशिव अमरा पुरकरले जितेका थिए फिल्मफेयर अवार्ड फर बेस्ट पर्फर्मेन्स इन अ नेगेटिभ रोल। यस अब भने हामी कार्यक्रममा यो मुभीको गीततर्फ लगाउँ। सडक मुभीमा एउटा ब्युटिफुल सङ रहेको थियो, गीतको बोल रहेको छ हम तेरे बिन कहीं बाई मनहर उदास एन्ड अनुराधा पौडवाल।

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
7: Keeps FM 98.3 megahertz.

दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पनी ट्युनिङ गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा. हामी सङ्ग्स टाइमलाइन प्रोग्राममा छौँ. सङ्ग्स टाइमलाइन यस्तो कार्यक्रम हो जसमा हामी विभिन्न टाइमलाइनका बलिउड सङ्ग्सहरू सुन्ने गर्दछौँ, मुभिजहरूका इन्फर्मेसन दिने गर्दछौँ र आज यो 1991 को टाइमलाइनमा छौँ र 1991 रिलिज भएका मुभिजहरूका सङ्ग्सहरू तपाईँलाई सुनाउँदैछु र अहिले पनि चाहिँ हामी 12 जुलाई 1991 तर्फ लाग्दैछौँ. यो डेटमा चाहिँ रिलिज भएको थियो मुभी दिल है के मान्ता नहीं. यस दिल है के मान्ता नहीं डिरेक्टेड बाई महेश भट्ट, स्टारिङ आमिर खान, पूजा भट्ट, अनुपम खेर एन्ड टिकु तलसानिया. र पूजा भट्ट जो चाहिँ महेश भट्टकी छोरी हुन्, फर्स्ट मेजर लिड रोलमा हामीले देख्न पाएका थियौँ भने अपोजिट थियो आमिर खान. दिल है के मान्ता नहीं वाज इन्सपायर्ड फ्रम 1934 हलिउड फिल्म इट ह्यापन वान नाइट. यस यो मुभी चाहिँ इन्सपायर्ड भएको थियो 1934 को हलिउड फिल्म इट ह्यापन वान नाइट. र 37th फिल्म फेयर अवार्डमा दिल है के मान्ता नहीं 6 विधामा नोमिनेटेड भएका थिए र अनुराधा पौडवालले जितेकी थिइन् बेस्ट फिमेल प्लेब्याक सिङ्गर फर द सङ दिल है के मान्ता नहीं. म्युजिक डिरेक्टर रहेका थिए मुभीको नदिम श्रवण र अहिले पनि हामी सुन्छौँ गीत दिल है के मान्ता नहीं बाई कुमार सानु एन्ड अनुराधा पौडवाल.

श्रोता मित्र सङ्ग्स टाइमलाइन प्रोग्राम हुनुहुन्छ र यहाँ 1991 सङ्ग्सहरू हामी सुन्दैछौँ। अहिले भन्छ अब अर्को मुभीतर्फ लाग्न चाहन्छु। 22 नोभेम्बर 1991 रिलिज भएको थियो फुल अर काँटे। यस अजय देवगन मधुको फर्स्ट फिल्म रहेको थियो, डिरेक्टेड बाई कुकु कोहली एन्ड स्टार्स अजय देवगन, मधु, अरुणाई राणे, जगदीप एन्ड अमरीश पुरी। 37 फिल्म फेयर अवार्डमा बेस्ट मेल डेब्युमा जितेका थिए अजय देवगनले अवार्ड, अनि यो मुभीको म्युजिक डिरेक्टर भनिरहेका थिए नदिम सावन, र धेरै ब्युटिफुल सङ्ग्सहरू रहेका थिए मुभीमा। र अहिले भने चाहिँ एउटा सङ्गतर्फ लाग्न चाहन्छु, कुमार सानु अल्का याग्नीको आवाजमा रहेको गीत धीरे धीरे प्यारको बढाना है। यो गीत इन्जोय गर्नुहोला। र यो गीतसँगै अब बिदा माग्ने समय पनि भइसकेको छ। आज कार्यक्रम सङ्ग्स टाइमलाइनमा यर 1991 सङ्ग्सहरू तपाईँलाई प्ले गरेर सुनाए। धेरै सङ्ग्सहरू अझै पनि रिलिज भएका थिए यो मुभीमा, सबै गीतहरू त म समेट्न सकिनँ मैले, तर आउँदो दिनहरूमा आउने एपिसोड्सहरूमा पक्कै पनि हामी ती गीतहरू प्ले गर्दै जानेछौँ। र आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिसकेको छ। कार्यक्रम कस्तो लाग्यो सङ्ग्स टाइमलाइन हामीलाई सल्लाह सुझाव पक्कै पनि दिनुहोला। हामीलाई भेट्न सक्नुहुन्छ तपाईँले फेसबुक पेज, इन्स्टा र टिकटकमा आइडिरहेको छ किप्स एफएम 90.3 MHz। यति भन्दै आजको लागि म निजल पनि बिदा भए। नमस्कार, टेक केयर, बाई बाई। सुन्दै गर्नुहोला किप्स एफएम 90.3, योर कम्प्यानियन।

life-changing quotes. भविष्य आज तपाईं जे गर्दै हुनुहुन्छ त्यसमा निर्भर हुन्छ। यो भनाई हो महात्मा गान्धीको।

0: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा, कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
1: Station Keeps FM 98.3 megahertz.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बेलुकीको 9 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 98.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
1: Keeps FM 98.3 megahertz. RJ wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 megahertz.
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
4: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ।

0: इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँ देखि।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा, कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास।
9: सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM।
10: स्टेशन KIPS FM 98.3 MHz.
11: KIPS FM 98.3 MHz. Your companion. Your companion. Your companion.
12: English retro numbers. English retro numbers. At 98.

0: Johor Kips FM 98.3 MHz.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम Songs Timeline, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
14: Station KIPS FM 98.3 MHz.
15: KIPS 98.3 FM.
16: English Retro Numbers, English Retro Numbers at 98.3.

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नान मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz, your companion. Just tune in.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।